0: اپنے خصوصی توجہ دی ہے. ملک دفاعی شعبے میں خود انحصاری کی طرف تیزی سے آگے بڑھ رہا ہے اور 3 لاکھ کروڑ روپے کی دفاعی پیداوار نیز 50,000 کروڑ روپے کی دفاعی برآمدات کے اہداف کو وقت سے پہلے حاصل کر لیا جائے گا. وزیر دفاع راجناتھ سنگھ نے ناگپور میں یہ بات کہی. اس خبر کو پرتاپ نے پہلے صفحے پر جگہ دی ہے. دلی کے لیفٹیننٹ گورنر کے ذریعے دلی کے سبزی منڈی علاقے میں اولین خاتون پولیس اسٹیشن کے افتتاح کی خبر کو روزنامہ انقلاب نے اجاگر کیا ہے.
1: آخر میں خاص خاص خبروں کی سرخیاں ایک بار پھر. صدر جمہوریہ دروپدی مرمو اور وزیر اعظم نریندر مودی آج اڈیشہ کے میور بھنج ضلع میں 47,000 کروڑ روپے سے زیادہ کی لاگت والے ترقیاتی پروجیکٹوں کا افتتاح کریں گے اور سنگ بنیاد رکھیں گے. وزیر اعظم مودی مغرب بنگال کے شہر ہگلی سے 9 کروڑ سے زیادہ کسانوں کے لیے پی ایم کسان اسکیم کی 23ویں قسط جاری کریں گے. بھارت کے سینئر افسر شاہ ویویک اگروال کو مالی ایکشن ٹاسک فورس ایف ای ٹی ایف کا نائب صدر مقرر کیا گیا ہے. بھارت نے دہشت گردی کو مالی مدد فراہم کرنے کی لانت سے نمٹنے کے اپنے عزم کو دہرایا ہے. این ٹی اے نیٹ یو جی کے دوبارہ امتحان سے پہلے آج ملک کی سطح پر موک ڈرل کرے گی. یہ امتحان کل کرایا جائے گا. اور سیبی نے فوت شدہ سرمایہ کاروں کے قانونی ورثہ کو شیئرز کی آسان منتقلی کے طریقہ کار کی منظوری دے دی ہے. اس کے ساتھ ہی خبرنامہ ختم ہوا.
2: आकाशवाणी का ये पटना केंद्र है. मीडियम वेव 483.1 मीटर अर्थात 621 किलोहर्ट्ज पर. थोड़ी देर में आप सुनेंगे प्रादेशिक समाचार.
3: कृपया ध्यान दें, डेंगू अपने शहर में पांव पसार रहा है, पर हम सावधानी और स्वच्छता से इसको हरा सकते हैं.
4: डेंगू की रोकथाम के लिए कुछ जरूरी बातों का पालन अवश्य करें. जैसे डेंगू का मच्छर साफ पानी में भी पनपता है, इसीलिए कहीं भी पानी जमा ना होने दें. डेंगू का मच्छर दिन में काटता है, इसीलिए अपने आसपास साफ रखें और अपने शरीर को ढक कर रखें. समय समय पर फॉगिंग करें और मच्छरदानी का प्रयोग करें. बच्चों को बाहर भेजने से पहले मच्छर भगाने की क्रीम लगाएं. खिड़की दरवाजों में मच्छर जाली लगवाएं.
3: जब होगा पूरा प्रयास हमारा, तभी मिलेगा डेंगू से छुटकारा. जीवंत बिहार, सपना हो साकार. अधिक जानकारी के लिए हेल्पलाइन नंबर 104 पर संपर्क करें. स्वास्थ्य विभाग और सूचना व जनसंपर्क विभाग, बिहार सरकार द्वारा जनहित में जारी.
5: बिहार के सभी अनुसूचित जाति जनजाति वर्ग के भाइयों व बहनों ध्यान दें, जहां हो आपके हक की बात सहायता कॉल सेंटर दे आपका साथ हर बार. अगर आपको चाहिए अनुसूचित जाति एवं अनुसूचित जनजाति कल्याण विभाग से जुड़ी किसी भी योजना की जानकारी या अपनी शिकायतों का समाधान, तो डायल करें टोल फ्री नंबर 1800-345-6345.
6: सभी दिवस पर सुबह 6 बजे से रात 10 बजे तक सहायता आपके हक और तरक्की का साथी.
5: अनुसूचित जाति एवं अनुसूचित जनजाति कल्याण विभाग व सूचना एवं जनसंपर्क विभाग, बिहार सरकार द्वारा जनहित में जारी.
7: आकाशवाणी एट 90 साल की आवाज, दिल से दिल तक नॉन स्टॉप धमाल. पुरानी यादें, नया जोश है. देश का रेडियो अब भी बॉस है. आकाशवाणी के गौरवमयी 90 साल.
8: एक जमाने से कहानी है सुना रही आकाशवाणी. फिर आया एंटरटेनमेंट का रेवोल्यूशन, जब कोने कोने पहुंचा दूरदर्शन. कहानी नहीं बदली, स्टाइल गया है बदल. जो कहानियां हम सुनते आए, देखते आए, अब वही वैसी ही कहानी सुनाएगा डिजिटल.
9: डाउनलोड वेव्स ओटीटी ऐप नाउ एंड वॉच फॉर फ्री.
7: आकाशवाणी एट 90 साल की आवाज, दिल से दिल तक नॉन स्टॉप धमाल. पुरानी यादें, नया जोश है. देश का रेडियो अब भी बॉस है. आकाशवाणी के गौरवमयी 90 साल.